0: या इन ॻाल्हि जो को डपु ई न थियो छा त उहो जेको आसमान में आहे सो मता तव्हां ते पत्थर वसाईंदड़ हवा मोकिले छॾे पोइ त पतो पवंदो त मुंहिंजो टिॼाण कहिड़ो थींदो आहे.
1: وَلَقَدْ كَذَّبَ الَّذِينَ مِن قَبْلِهِمْ فَكَيْفَ كَانَ نَكِيرِ
0: हिननि खां अॻु थी गुज़रियल माण्हुनि कूड़ सॼो हो त पोइ ॾिसो त कहिड़ी न सख़्त हुअनि मुंहिंजी पकड़.
1: أَوَلَمْ يَرَوْا إِلَى الطَّيْرِ فَوْقَهُمْ صَافَّاتٍ وَيَقْبِضْنَ

0: चवीन त अल्लाह उहो आहे जंहिं तव्हां खे पैदा कयो आहे ऐं तव्हां खे कन ऐं अखियूं ऐं सोचण समझण वारियूं दिलियूं डि॒नियूं अथई, पर तव्हां थोरो ई था शुक्रानो अदा कयो।
1: قل هو الذي ذرأكم في الأرض وإليه تحشرون
0: چوین تيو اللہ ہی آہے جے تواں کے زمین میں پکھڑے چھڑیو آہے ائی انہی ادا ہوئی تواں میڑے آندا ویندو

0: हर बार जा नंढड़ा कदम एक नई दुनिया डा वधन था, पर पोलियो इनन कदमन के रोके भी सके थो। इन्हीं करे जड़े भी पोलियो मुहिम दौरान पोलियो वर्करन जी दस्तक थे त दर खोलियो ए पेंजे बारन के पोलियो खां बचाओ जब कतरा जरूर प्यारियो, छो त ये कतरा बारन में मुदाफती ताकत के वधाइन था ए इनन जे ख्वाबन के उड़ाम देन था। पोलियो मतलब जिंदगी भर जी माजूरी।
1: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوي دنیا په لور روان وي، خو د پولیو رنځ دا قدمونه درولې هم شي، نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزرې مومي. پولیو یعنی مستقل معذوری۔
2: اوہاں جی اسکن ڈل ایں بے رونق لگے تھی، ہانے پہنجی اسکن کے دیو ایک نو گلو پیش آہے وائٹ ایج بیوٹی کریم، اوہاں جی اسکن کے بنائے فریش سافٹ ایں گلوئنگ، ان جو اسکن فرینڈلی فارمولو دی اوہاں کے ریڈینٹ لک روزانو جے استعمال سا ہر قسم جی اسکن جے لائے پرفیکٹ، ہانے تھیو خوبصورت تھین ودی کا آسان۔ وائٹ ایج بیوٹی کریم خوبصورتی جے کا چمکے ہر ڈی، بہترین رزلٹ حاصل کرن لائے وائٹ ایج بیوٹی کریم سا گڈ استعمال، خوبصورتی جیکا چمکے ہر ڈی، بہترین رزلٹ حاصل کرن لائے وائٹ ایج بیوٹی کریم سا گڈ استعمال کریو وائٹ ایج بیوٹی سوپ۔ وائٹ ایج بیوٹی سوپ سا ملے چمکدار نکھار تازگی سا گڈ۔ وائٹ ایج بیوٹی کریم گلوئنگ اسکن جو راز، ا پروڈکٹ بائی بایوکون انٹرنیشنل پاکستان۔
3: جے کرے تواں کے معدے جی تکلیف ہے، سینے جی جلن، खट्टियूं उगरायूं, भुख न लगण या बदहज़मी जड़ा मसला आहिन, त हाणे परेशान थियण जी ज़रूरत न आहे। इस्तेमाल करियो शिफ़ाए मैदा कोरस, जेको मैदे जी ख़राबी ऐं हाज़मे जे मसलनि लाइ आज़मूदा ऐं फ़ाइदेमंद कोरस आहे। मैदा कोरस मिलण जो हंधु हराचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं, हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली। राब्ते जे लाइ फोन करियो

0: खूबसूरती का असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम। इसमें मौजूद विटामिन ई बीड्स और जदीद माइक्रोबीट्स फॉर्मूला आपकी जल्द को बनाए निखरी और चमकदार सिर्फ दो दिन में। डार्क स्पॉट्स को करें फेड और दे कुदरती असली ग्लो। डी स्किन ब्यूटी क्रीम, असली ग्लो हर दिन का शो।
1: धर माशुम वरकोटी वरकोटी कदमुना दयो नवी दुनिया पलोर रवानवी। خود پولیو رنز دا قدمونه دروله هم شي، نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقله مازوري.
2: امر سندھ جے سیند میں ایک چمکندڑ ستارو
3: دکھوئل انسانیت جی خدمت جو بہترین مثال
2: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
3: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
2: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہی میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے ائی نارمل ڈیلیوری پن کئی ونے تھی ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
3: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-230
2: मातली ऐं आस पास जी अवाम लाइ खु़शख़बरी मातली शहर जी पहिरीं होलसेल मोहम्मदी फार्मेसी मातली जिते हर दवा अवां खे होलसेल रेट में मिलंदी मेडिकल स्टोर वारनि लाइ 12 मातली जिते हर दवा अवां खे होलसेल रेट में मिलंदी मेडिकल स्टोर वारनि लाइ

0: हर पहर जिंदगी की लहर GFM 88 नेटवर्क सिंध की आवाज।
1: अवां जी स्किन डल ऐं बेरोनक लगे थी, हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओ गिलो। पेश आहे वाइट एज ब्यूटी क्रीम, अवां जी स्किन खे बणाए फ्रेश, सॉफ्ट ऐं ग्लोइंग। इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अवां खे रेडियंट लुक, रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट। हाणे थियो खूबसूरत थियण वधीक आसान। वाइट एज ब्यूटी क्रीम, खूबसूरती जेका चमके हर ॾींहुं। बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एज ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एज ब्यूटी सोप। वाइट एज ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गी सां गॾु। वाइट एज ब्यूटी क्रीम, ग्लोइंग स्किन जो राज। अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।
2: हर माशूम वरकोटी वरकोटी कदमुना द यो नवी दुनिया पलोर रवानवी। खुद पोलियो रंज दा कदमुना उद्रवले हमशी। نو پدی وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزري مومي. پولیو یعنی مستقله معذوري.
3: سونا صرف زیور نہیں ہر گھر کی امانت ہوتی ہے، اسی لیے بینک اسلامنی لایا پاکستان کا پہلا شریعہ کمپلائنٹ گولڈ بیسڈ فائنینسنگ، جس سے ملے 50 لاکھ روپے تک کی فائنینسنگ 4 سال تک کی مدت کے ساتھ۔ بینک اسلامی گولڈ بیسڈ فائنینسنگ سے امانت کو اپنی جگہ رہنے دو۔ آج ہی 1111475264 یا bankislami.com.pk پر اپلائی کریں۔ شرائط و ضوابط لاگو ہیں۔
4: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو،
5: دکھوئل انسانیت جی خدمت جو بہترین مثال۔
4: اماں عائشہ اسپتال نوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
5: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی۔
4: اولاد جو نہ تھین، عورتن جے مخصوص بیمارین، ہئیں میں سور، چیل میں سور، رت جو گھٹ تھین، کمزوری، عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے، نارمل ڈلیوری پن کئی ونجے تھی۔ ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے۔
5: ایڈریس اما آشیا اسپتال نوتکانی چوک ماتلی۔ ودیک معلومات لائے 2347-32-41-230۔
4: मातली ऐं आस पास जी अवाम लाइ ख़ुशख़बरी، मातली शहर जी पहिरीं होलसेल मोहम्मदी फार्मेसी मातली، जिते हर दवा अवां खे होलसेल रेट में मिलंदी۔ मेडिकल स्टोर वारनि लाइ 12% ऐं घरू सार्फिन लाइ हर दवा 10% रियायत ते मिलंदी۔ जेका मेडिसन असां वटि बर वक़्त मौजूद न हूंदी उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं۔ घरू सार्फ हुजे या मेडिकल स्टोर वारा، उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी۔ राइडर खे 50 रुपया ख़रीदार

0: फैजगंज में पसंद जे परणे तां गोठ ते हथियारबंदनि जी कहा गोठ जुमो राजपुर में हथियारबंद कहा करे फायरिंग कई। पुलिस वाके वारे हंध पहुचण बाद चकरियूं गोठाणनि मूजिब नौजवान मुर्तज़ा राजपुर ऐं मेहरापुर वासण नारी हूर राजपुर पसंद जो परणो कयो हो। जोड़ो पसंद जे परणे बाद गुम आहे। नारी जे वारसन घरनि ते चढ़ाई कई आहे।
1: थुल में वनवा में वेठल नारीअ जी मुबैना अगवा जो केस दाख़िल। हक बाहू कॉलोनी मां अगवा थियल कुंवार प्रेम चनो बाज़ियाब न थी। जवाबदार हुसैन बुरड़ो कालू इसाक हबीब शोभान समेत ॿियनि ते केस दाख़िल कयो हो। वारसन पारां नारीअ खे फौरी बाज़ियाब कराइण जो मुतालबो।
0: ऐं कुंडरी वेझो मुसाफ़िर कोच कल्टी 15 ॼणा ज़ख़्मी। छाछरो खां कुंडरी वेंदड़ कोच बचियल ओताक वटि कल्टी थी। ज़ख़्मियुनि खे इस्पताल मुंतकिल कयो वियो।
2: एफएम नेटवर्क पर केटीएन न्यूज।
3: आप सुन रहे हैं जीएफएम 88 नेटवर्क, सिंध की आवाज।
4: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوې دنیا په لور روان وي. خو د پولیو رنز دا قدمونه درولې هم شي، نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری.
5: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو،
6: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال۔
5: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
6: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی۔
5: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہی میں سور، چیل میں سور، رت جو گھٹ تھین، کمزوری، ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے، ائی نارمل ڈیلیوری پن کئی ونے تھی، ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے۔
6: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی۔ ودیک معلومات لائے 2347-3141-200۔
5: मातली ऐं आस पास जी आवाम लाइ ख़ुशख़बरी। मातली शहर जी पहिरीं होलसेल मोहम्मदी फार्मेसी मातली, जिते हर दवा अव्हां खे होलसेल रेट में मिलंदी। मेडिकल स्टोर वारनि लाइ 12% ऐं घरू सार्फिन लाइ हर दवा 10% रियायत ते मिलंदी। जेका मेडिसन असां वटि बर वक़्तु मौजूद न हूंदी उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं। घरू सार्फ हुजे या मेडिकल स्टोर वारा, उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी। राइडर खे 50 रुपया ख़रीदार अदा कंदो। टाइमिंग सुबुह 9 खां 6:30 शाम ताईं। नोट, असां वटि लूज गोरियूं या कैप्सूल न मिलंदा। एड्रेस मोहम्मदी फार्मेसी, नज़्द अली शेर कांटा मेन हैदराबाद रोड मातली। राब्ते लाइ अशोक कुमार मोबाइल नंबर 03130863163।
6: कैश ऐं किस्तनि ते प्रीकास्ट RCC घरनि जूं पकियूं छिटूं लॻाइण लाइ ख़ुशख़बरी। छा

0: It's 3 p.m. This time check is brought to you by
1: White Ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: पाकिस्तान fully stands with the Kingdom of Saudi Arabia, both diplomatically and physically. And I would like to underscore here the word physically. We will go to any extent for the security of Harmano Sharifan and the Kingdom of Saudi Arabia. To any extent as asked and required by our Saudi leader. It should be clear that the people of Pakistan stand shoulder to shoulder with the Saudi brothers and sisters.
4: सऊदी अरब की सलामती ठा नथो करे सके सऊदी की सलामती लाए पाकिस्तान हर हद पार करने लाए तैयार है DGISPR लेफ्टिनेंट जनरल अहमद शरीफ चौधरी अरब टीवी के इंटरव्यू डींदे है सऊदी अरब की सिक्योरिटी लाए पाकिस्तान जो अजम गैर मशरूत है कैसा बेजारान कदमन सा सऊदी भाइरन सां गॾु बीठल आहियूं पाकिस्तान हरमैन शरीफ़ैन जे हिफ़ाज़त लाइ हुते मौजूद आहे कंहिं बि जारियत ख़िलाफ़ सऊदी जो दिफ़ा कंदा रहंदासीं यमन में सरकारी फ़ौज ऐं हुसैन जे तंज़ीम अंसारुल्लाह में झड़पूं 63 ॼणा मारिजी विया केतिरा ई ज़ख़्मी यमनी सरकारी फ़ौज मूजिबि अंसारुल्लाह जे थाकनि खे निशानो बणायो वियो आहे जंहिं जे नतीजे में हुसैन जो घणो जानी ऐं माली नुक़सान थियो आहे केतरनि ई हंधनि तां बाग़ी फरार थी विया आहिनि ईरान जंग बाबति वॾो फ़ैसिलो करण वारो आहियां ॿीहर जंग शुरू करे ईरान खे तबाह करण वारो फ़ैसिलो बि थी सघे थो अमरीकी ट्रंप चयो आहे त ईरान मुआदो करण चाहे थो पर हिन वक़्तु मुआदे लाइ तयार न आहे असां अहिड़ो मुआदो कंदासीं जेको असां लाइ बहितर हूंदो अमरीका ईरान जे एटमी मिज़ाइल सलाहियत ख़तम करे छॾी आहे सऊदी अरब ते हमला यूएई जे खुशहाली ऐं सलामतीअ लाइ ख़तरो आहिनि बोहरान जे ख़ात्मे लाइ ॻाल्हियुनि जो सिलसिलो शुरू कयो वञे यूएई जे सदारती सलाहकार अनवर चयो आहे त ईरानी सदर सां वली अहद जी मुलाक़ात में माज़ीअ खे विसारे अॻिते वधण ते इतफ़ाक थियो आहे मुस्तक़बिल लाइ पहिरियों कदम हमला रोकणु घुर्जनि खैबर पख़्तूनख़्वा में सिक्योरिटी फोर्सिस जो ऑपरेशन हिंदुस्तानी फितने जा 10 ख़ारजी दहशतगर्द मारिजी विया बारूदी सरिंग जे धमाके में पाक फ़ौज जा 6 जवान बि शहीद ISPR मूजिबि उत्तर वज़ीरिस्तान में ऑपरेशन दौरान 6 ख़ारजी मारिजी विया हंगू में बि चकरियुनि दौरान 4 दहशतगर्दनि खे जनम भेड़ो कयो वियो कार्रवाइयुनि दौरान 6 जवान बि शहीद थिया सदर आसिफ अली ज़रदारी ऐं वज़ीर आज़म शहबाज़ शरीफ़ पारां दहशतगर्दनि ख़िलाफ़ कामयाब कार्रवाइयुनि ते फोर्सिस खे भेटा पे शहीद जवान क़ौम जा हीरो करार वज़ीर आज़म जे फ्यूल रिलीफ पैकेज लाइ 25 अरब रुपया जारी अल वापेंदड़नि जी रक़म 48 कलाकनि अंदरि पेट्रोल पंप्स खे अदा कई वेंदी पेट्रोलियम सर्वे वारी वज़ारत मूजिबि पेट्रोल जे रिलीफ प्रोग्राम लाइ 3 महीननि जी रक़म रखी वई आहे पहिरें महीने लाइ 25 अरब स्टेट बैंक खे जारी कया विया आहिनि इस्लामाबाद में एहतजाज खां केर बि रोके नथो सघे का बि ज़ाती एजेंडा नाहे क़ौम साथ ॾिनो त हालतूं तब्दील थी वेंदियूं इस्लामाबाद में प्रेस कॉन्फ्रेंस कंदे जमायत इस्लामीअ जे अमीर हाफिज़ नईम चयो त लेवीअ जो भतो ऐं IPP ख़तम कई वञे सस्ती मानी मिलणु घुर्जे कराचीअ जे वापारी मीर रज़ा केस जी जांच कंदड़ अदालती कमीशन पारां पुलिस आफ़ीसरनि खे तलब करण बदिरां लिखत में जवाब वठण जो फ़ैसिलो कमीशन गुज़िरियल ॾींहं वारे कार्रवाई जो लिखत में हुकमनामो जारी करे छॾियो एडिशनल IG आज़ाद खान ऐं DIG उमर फारूक खे लिखत में सवालनि जा जवाब ॾियण जी हिदायत सिंध जे इम्कानी विरहाङे ख़िलाफ़ मुख़्तलिफ़ शहरनि में रैलियूं ऐं धरणा कंधकोट में जसकम पारां सिंध जे इम्कानी विरहाङे ख़िलाफ़ रैली कढी धरणो हयो वियो ٹنڈو آد میں خاص کلی راجونی تحت پر سندھ میں مجھے ساج عنوان سے ریلی کڈی وی سندھ جو امکانی ورانگو رد صوبے کے حق دین جو مطالبہ جکا بعد میں سندھ یونائیٹڈ پارٹی پارا بھی سندھ جے امکانی ورانگے خلاف احتجاج کیا ہو ہزار مظاہرین پارا سندھ خلاف سازشوں ختم کرنے جو مطالبہ فیض گنج میں پسند کے پرنے تا گوٹھ تے ہتھیار بندن جی کا گوٹھ جمعہ راجپر میں ہتھیار بندن کا کرے فائرنگ کئی پولیس واقعے والے ہندھ پہنچنے بعد چکریوں گوٹھن موجب نوجوان مرتضیٰ میراپور واسن ناری ہور پسند جو پرنو کیو جوڑو پسند کے پرنے بعد گم
2: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر KTN نیوز
5: اجرک کے رنگوں سے رنگی
6: دلی کے ٹکڑوں سے جڑی
5: سندھ کے دل سے نکلی آواز
6: جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز
7: دنیا کے زیادہ تر ممالک سے پولیو کا خاتمہ ہو چکا ہے صرف دو ملک رہتے ہیں جہاں یہ وائرس ابھی تک بچوں کا محفوظ مستقبل چھین رہا ہے اور بدقسمتی سے ہمارا ملک بھی ان دو ممالک میں شامل ہے اب ذمہ داری ہم سب کی ہے ہر مہم کے دوران اپنے بچوں کو پولیو سے بچاؤ کے دو قطرے لازمی پلوائیں پولیو مطلب مستقل معذوری
8: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو
9: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
8: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
9: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
8: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے ائی نارمل ڈیلیوری پن کئی ونجے تھی ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
9: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیق معلومات لائے 2347-3141-200
8: ماتلی آس پاس جی عوام لائے خوشخبری ماتلی شہر جی پہری ہول سیل محمدی فارمیسی ماتلی جتے ہر دوا اواں کے ہول سیل ریٹ میں ملندی میڈیکل اسٹور وارن لائے 12% گھرو صارفین لائے ہر دوا 10% رعایت تے ملندی جکا میڈیسن اساں وٹ بر وقت موجود نہ ہوندی وہ بے ڈی گھرائے پوری کرے ڈینداسیں گھرو صارف ہوجے یا میڈیکل اسٹور وارا انہن کے رائڈر جے ذریعے اسٹور یا گھر تے میڈیسن پہنچائی ویندی رائڈر کے 50 rupees خریدار ادا کندو ٹائمنگ صبح 9:30-6:30 شام تائیں نوٹ اساں وٹ لوز گوریوں یا کیپسول نہ ملندا ایڈریس محمدی فارمیسی نزد علی شیر کانٹا مین حیدرآباد روڈ ماتلی رابطے لائے اشوک کمار موبائل نمبر 03130863163
9: کیش قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھتو لگران لائے خوش خبری چھا اما چاہیو تھا اما جے گھرن جو چھتو پکیو ہجن تے کیش قسطن تے 50 years گارنٹی سا چھتو لگرایو سیمنٹ جی جالی بلاک ائی سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش ہوسو موبائل نمبر 03002962435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
5: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے
6: سنتے رہو جی ایف ایم 90.4
10: چھاواں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
9: تو پوئے جی ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
10: جے کو ہلے تو بنا بریک مسلسل
9: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जीएफए मातली बदीन।
10: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
9: असांजे स्टेशन मैनेजर यूनस बका।

0: It's 9:45 PM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: सिंध का हर चप्पा हर गोशा
3: GAFM 88 नेटवर्क से जुड़ा
2: GAFM 88 नेटवर्क सिंध की आवाज।
4: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है। सिर्फ दो मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन दो ममालिक में शामिल है। अब जिम्मेदारी हम सब की है, हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के दो कतरे लाजमी पिलवाएं। पोलियो मतलब मुस्तकिल माजूरी।
5: जिंदगी गुजारियो एतमाद सा कुरान के समझी बुधंदा रहो। डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:05 ते सिर्फ GAFM 88 नेटवर्क ते।
6: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوي دنیا په لور روان وي، خو د پولیو رنز دا قدمونه درولې هم شي. نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری۔
7: ماتلی آس پاس کی عوام لائے خوشخبری، ماتلی شہر جی پہری ہول سیل محمدی فارمیسی ماتلی، جتے ہر دوا اواں کے ہول سیل ریٹ میں ملندی۔ میڈیکل اسٹور وارن لائے 12% گھرو صارفین لائے ہر دوا 10% رعایت تے ملندی۔ جکا میڈیسن اساں وٹ بر وقت موجود نہ ہوندی وا بے ڈی گھرائے پوری کرے ڈیندا سیں۔ گھرو صارف ہوجے یا میڈیکل اسٹور وارا، انہن کے رائٹر جے ذریعے اسٹور یا گھر تے میڈیسن پہنچائی ویندی۔ رائڈر کے 50 روپیہ خریدار ادا کندو۔ ٹائمنگ صبح 9:30 to 6:30 شام تائیں۔ نوٹ اساں وٹ لوز گوریوں یا کیپسول نہ ملندا۔ ایڈریس محمدی فارمیسی، نزد علی شیر کانٹا مین حیدرآباد روڈ ماتلی۔ رابطے لائے اشوک۔